0: has developed the complete technology. After developing the technology, they have taken it to the production level. Today I got the opportunity to visit this plant. There is a machine for making lithium carbonate which will be directly used in battery manufacturing, and the machines used for making permanent magnets. They have developed this very advanced and highly complex technologies in a very efficient manner.
1: To mark the completion of 200 years of Hindi journalism, Communication Minister Jyotiraditya Scindia today released a commemorative postage stamp and first day cover in honour of the first Hindi newspaper Udant Marthand in New Delhi. On the occasion, Chairman of Indira Gandhi National Centre for the Arts, Ram Bahadur Rai, read out a congratulatory message from Prime Minister Narendra Modi. In his message, the Prime Minister said the bicentenary of Hindi journalism is a celebration of India's consciousness, thought and public awakening. India's Hajj mission won two prestigious awards at this year's Khitam-e-Humaisk ceremony in Saudi Arabia, marking a historic first for the country. The Labetum Awards, given annually by the Saudi Hajj Ministry to recognize excellence in pilgrim services, were presented to the Indian Hajj mission under the Best Hajj Coordination and Communication category. The ceremony marks the formal conclusion of the Hajj season. In a statement, the Indian Hajj Mission said the recognition reflects the collective dedication, teamwork and commitment of everyone involved in the Hajj operations. The India Meteorological Department, IMD, has forecast thunderstorm accompanied by hailstorm over East Rajasthan, Himachal Pradesh, Uttarakhand and Vidarbh tomorrow. Thunderstorm accompanied by lightning and gusty winds is also expected in most of North India, including Bihar and Gangetic West Bengal tomorrow. Similar weather conditions are likely in Jharkhand, Karnataka, Konkan, Goa, Maharashtra, Marathwada, Rayalaseema, Telangana and Andaman and Nicobar Islands during the next 2 days. Heavy rainfall has been forecast over Andhra Pradesh, Gujarat, Kerala, Mahe, Lakshadweep and northeastern parts of the country tomorrow, and in Odisha, Tamil Nadu, Puducherry, Karaikal and Madhya Pradesh during the next 2 days. A gradual fall in maximum temperatures by 2 to 4 degrees Celsius is expected over central India during the next 2 days. Meanwhile, pre-monsoon rains persist across Kerala. The IMD has issued an orange alert for Thiruvananthapuram today as heavy rains lashed many parts of the district. Yellow alert has been issued for 7 districts today and 6 districts tomorrow, predicting isolated heavy rainfall. Fishermen have been advised not to venture into the sea along the Keralam and Lakshadweep coasts until Wednesday. IMD said atmospheric conditions are becoming increasingly favourable for the southwest monsoon to advance into parts of Keralam and Tamil Nadu within the next 4 to 5 days. In badminton, Indian men's doubles pair of Sattvik Sairaj Ranki Reddy and Chirag Shetty advanced to the finals of the Singapore Open tournament. The Indian pair defeated world number one South Korea's duo Seo Seung Jae and Kim Won Ho 21-19-21-18 in the semi-final today. In the mixed doubles, India's Dhruv Kapila and Tanisha Krasto lost to Japan's Sayaka Hobara and Yuichi Shimogami 16-21-21-17. 13-21 in the semi-final today. In women's cricket, hosts England have set a target of 169 runs for India in the second T20 international of the three-match series in Bristol. In reply, India was 70 for 2 in 9 overs when reports last came in. Opting to bat first, England posted 168 runs for the loss of 5 wickets in their allotted 20 overs. Freya Kemp was the highest run scorer with 39 not out of just 13 deliveries. For India, Sri Charani took 3 wickets. Indian team is currently leading the series 1-0 after a commanding 38-run victory in the opening match in Chelmsford on Thursday. Indian wrestlers delivered an impressive performance at the Asian Under-17 Wrestling Championships in Da Nang, Vietnam today, securing several medals across different weight categories. In the 73-kilogram category, Garima claimed the gold medal, defeating Mongolia's Namun Tsetseg Batbold 18-6. In the 43-kilogram category, Deeksha secured gold, beating Uzbekistan's Muklisa Masharipova 6-0. In the 49-kilogram category, Nikita settled for silver after a loss against China's Yuting Yuan. And now before we end the bulletin, the headlines once again. D. Keshava Kumar elected leader of Congress Legislature Party in Karnataka to take oath as Chief Minister on Wednesday. Month-long Khet Bachao Abhiyan to be launched from Monday to promote balanced and judicious use of fertilizers. Prime Minister Narendra Modi to share his thoughts in Mann Ki Baat program on Akashvani tomorrow. IMD forecasts thunderstorms accompanied by hailstorms over East Rajasthan, Himachal Pradesh, Uttarakhand and Vidarbh tomorrow. In badminton, Sattvik Sairaj, Ranki Reddy and Chirag Shetty advanced to men's doubles final of Singapore Open, and in women's cricket, England set a target of 169 runs for India in the second T20 international in Bristol. That is all in the news at 9. Good night.
2: आदा, ये आकाशवाणी है खबरों के साथ मैं शगुफ्ता यास्मी। कर्नाटक में कांग्रेस कानून साज पार्टी ने डीके शिवकुमार को अपना लीडर मुंतखब किया है। वो बुध के रोज नए वजीर आला की हैसियत से हलफ लेंगे। कीमियावी खाद के मुतवाजन और सोच समझकर इस्तेमाल को फरोग देने की खातिर फिर से एक माह तवील खेत बचाओ अभियान शुरू होगा। वजीर आजम नरेंद्र मोदी कल आकाशवाणी पर मन की बात प्रोग्राम में अपने ख्यालात का इजहार करेंगे। भारतीय मौसमियात महकमे ने मशरकी राजस्थान, हिमाचल प्रदेश, उत्तराखंड और विदर्भ में कल ओले गिरने और तेज हवाओं के साथ बारिश होने की पेशगोई की है। बैडमिंटन में सात्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की जोड़ी सिंगापुर ओपन के मर्दों के डबल्स के फाइनल में पहुंच गई है। और खवातीन क्रिकेट में ब्रिस्टल में दूसरे T20 मैच में इंग्लैंड ने भारत के सामने 169 रन का निशाना रखा है। अब खबरें तफसील से। कर्नाटक में वजीर आला के ओहदे से सिद्धरमैया के इस्तीफे के बाद विधानसभा में कांग्रेस कानून साज पार्टी की मीटिंग में डीके शिवकुमार को नया लीडर मुंतखब किया गया है। इस सिलसिले में सिद्धरमैया और डॉक्टर जी परमेश्वर की जानिब से पेश की गई करारदाद को अरकान असेंबली ने मंजूर कर लिया। इस तरह डीके शिवकुमार कर्नाटक के नए वजीर आला होंगे। जनाब शिवकुमार को लीडर मुंतखब करने से मुतालिक करारदाद मंजूर किए जाने के बाद मीटिंग में ऑल इंडिया कांग्रेस कमेटी के जनरल सेक्रेटरी के सी वेणुगोपाल ने सभी कांग्रेस अरकान असेंबली को बाजाब्ता तौर पर इस फैसले से मुतला किया। बाद में नामानिगारों को जानकारी देते हुए जनाब वेणुगोपाल ने ऐलान किया कि पार्टी के अरकान असेंबली ने इत्तफाक राय से डी के शिवकुमार को अपना लीडर मुंतखब किया है और वो सरकार बनाने का दावा पेश करने के लिए गवर्नर मौसूफ से मिलने जाएंगे। उन्होंने ये भी बताया कि हलफबरदारी की तकरीब 3 जून को होगी। मजीद तफसील हमारे नामानिगार से।
3: तनाव से भरे कुछ लम्हात के बाद ये खबर सामने आई कि डीके शिवकुमार को कांग्रेस कानून साज पार्टी का लीडर मुंतखब कर लिया गया है। सुबुकदोश होने वाले वजीर आला सिद्धरमैया ने एक सतर पर मुश्तमिल ये करारदाद पेश की थी कि कानून साज पार्टी के लीडर के इंतखाब का मामला ऑल इंडिया कांग्रेस कमेटी पर छोड़ दिया जाना चाहिए। इसके बाद AICC के जनरल सेक्रेटरी के सी वेणुगोपाल और रणदीप सिंह सुरजेवाला ने विधानसौधा में वजीरालय के चैम्बर में सिद्धरमैया के साथ अलहदा अलहदा बातचीत की। इस तरह कानून साज पार्टी की मीटिंग में वक्फे के बाद जब ये दोबारा शुरू हुई तो डी के शिवकुमार को लीडर मुंतखब कर लिया गया। इसके बाद रियासत के गवर्नर ने डी के शिवकुमार को वजीरालय की हैसियत से हलफ लेने के लिए मधु किया। रियासत के गवर्नर के साथ मुलाकात के बाद यह ऐलान किया गया कि डीके शिवकुमार और उनकी काबीना के साथियों की हलफबरदारी की तकरीब 3 जून को सुपहर 4:05 पर होगी। बेंगलुरु से सुधेंद्र की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
2: ज़राअत और किसानों की बहबूद के मरकजी वजीर शिवराज सिंह चौहान ने कहा है कि खेतों, किसानों और गांवों को जोड़ते हुए खेत बचाओ अभियान को एक जामे कौमी मुहिम की शक्ल दी जानी चाहिए। वजीर मौसूफ ने आज नई दिल्ली में खेत बचाओ अभियान की तैयारियों के सिलसिले में आला सतह की मीटिंग की सदारत करते हुए ये बात कही। मीटिंग के दौरान जनाब चौहान ने कहा कि मस्कूरा मुहिम में कीमियावी खाद के मुतवाजन और सोच समझकर इस्तेमाल करने, मौसम से वाबस्ता चैलेंजों के मद्देनजर किसानों को बरवक्त सलाह देने, पंचायत सतह पर सरगर्म शमूलियत और मुतालिका स्कीमों के फायदे सीधे गांव तक पहुंचाने पर तवज्जो मरकूज की जाएगी। पेश है एक रिपोर्ट।
4: پیر کے روز سے ملک بھر میں کھیت بچاؤ ابھیان کا آغاز ہوگا اور یہ 30 جون تک جاری رہے گا۔ اس مہم میں شامل سبھی اداروں کے ہم رابطہ کار کے طور پر کرشی وگیان کیندر کو مقرر کیا گیا ہے۔ 1600 زیادہ ٹیمیں تشکیل دی گئیں اور کھاد کے زیادہ استعمال والے 100 اضلاع کے لیے کل 500 ٹیمیں بنائی گئی ہیں۔ مہم کے دوران کھیتوں کو بچانے اور کسانوں کو بر وقت اور صحیح رہنمائی فراہم کرنے پر توجہ مرکوز کی جائے گی۔ زراعت کی وزارت نے زور دے کر کہا ہے کہ کیمیاوی کھاد کے بے تحاشا استعمال کو کم کرنا اس مہم کا اصل مقصد ہے۔ کسانوں کو کھاد کے متوازن استعمال اور مٹی کی جانچ کی بنیاد پر دیگر زرعی سامان کو استعمال میں لانے، ماحول کے لیے سازگار کھاد، نامیاتی اور حیاتیاتی اشیاء کے استعمال کو فروغ دینے کے سلسلے میں معلومات فراہم کی جائے گی۔ دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد اعظم خان۔
2: وزیراعظم نریندر مودی کل دن میں 11 بجے آکاشوانی پر من کی بات پروگرام میں ملک اور بیرون ملک لوگوں سے اپنے خیالات کا اظہار کریں گے۔ یہ ماہانہ ریڈیو پروگرام کا 134واں نشریہ ہوگا۔ یہ پروگرام آکاشوانی اور دوردرشن کے تمام نیٹورکس، اے آئی آر نیوز کی ویب سائٹ اور نیوز آن اے آئی آر موبائل ایپ پر بھی نشر ہوگا۔ اسے اے آئی آر نیوز، ڈی ڈی نیوز، وزیراعظم کے دفتر اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر براہ راست سنا جا سکے گا۔ ہندی نشریے کے فوراً بعد آکاشوانی سے اس پروگرام کو علاقائی زبانوں میں نشر کیا جائے گا۔ عملی عوامی شکایات اور پینشن محکمے کے وزیر مملکت ڈاکٹر جتیندر سنگھ نے آج نئی دلی میں مصنوعی ذہانت اے آئی پر مبنی سی پی گرامز وائس چیٹ بورڈ سمادھان دیتی کا آغاز کیا۔ اسے بھاشینی کے اشتراک سے انتظامی اصلاحات اور عوامی شکایات کے محکمے نے تیار کیا ہے۔ اس چیٹ بورڈ کے توسط سے لوگ گفتگو کے ذریعے عوامی شکایات درج کرا سکیں گے۔ میڈیا سے خطاب کرتے ہوئے ڈاکٹر جتیندر سنگھ نے سمادھان دیدی کو شکایات کے ازالے سے متعلق سرکار کے نظام کو سبھی کے لیے دستیاب کرانے کی سمت ایک اہم قدم قرار دیا۔ وزیر موصوف نے اس بات کو اجاگر کیا کہ سمادھان دیدی سردست سبھی 22 شیڈیولڈ بھارتی زبانوں میں کام کرے گا اور اس میں مزید علاقائی اور مقامی زبانیں شامل کرنے کے لیے کوششیں جاری ہیں۔
5: سن 2014 سے پہلے کیول یہاں پر 200,000 شکایتیں درج ہوتی تھی پرتی ورش، آج اس کی بڑھ کر کے سنکھیا 25 سے 30 لاکھ ہوگی۔ کارن یہ کہ وی ہیو بین پرومپٹ، وی ہیو بین فالوئنگ ٹائم لائنز، وی ہیو بین ریسپونسو، اور یہ اس لیے سمبھو ہوا کہ ٹیکنالوجی کا بھرپور اور پریاپت اپیوگ کیا گیا، آرٹیفیشل انٹیلیجنس کا کیا گیا۔
2: سرکار نے کپاس کی درآمد کو اگلے مہینے کی پہلی تاریخ سے اس سال 31 اکتوبر تک کسٹمز ڈیوٹی سے عارضی طور پر مستثنا کر دیا ہے۔ ایک نوٹیفیکیشن میں ٹیکسٹائلز کی وزارت نے کہا ہے کہ کپاس کے کسانوں اور کپاس سے متعلق پوری ویلیو چین کے مفاد کو ملحوظ خاطر رکھتے ہوئے یہ فیصلہ کیا گیا ہے۔ اس میں کہا گیا ہے کہ اب جبکہ کپاس کا سیزن نہیں ہے تو اس قدم پر عمل درآمد سے ٹیکسٹائل صنعت کے لیے کپاس کی مناسب دستیابی کو یقینی بنایا جا سکے گا، ایم ایس ایم ای اداروں کی مدد ہو سکے گی، لاگت کو اعتدال پر لایا جا سکے گا اور بھارتی ٹیکسٹائلز کی مسابقت کو مستحکم بنایا جا سکے گا۔ وزارت نے زور دے کر کہا ہے کہ اس اقدام سے کسانوں کے مفادات کا تحفظ ہوگا اور مارکیٹ میں استحکام کو یقینی بنایا جا سکے گا۔ الیکٹرانک اور آئی ٹی محکمے کے وزیر اشونی ویشنو نے آج گریٹر نوئیڈا کے سورج پور میں لوہم کا دورہ کیا جو پائیدار اہم معدنیات اور جدید ساز و سامان تیار کر رہا ہے۔ میڈیا سے بات چیت کرتے ہوئے جناب ویشنو نے کہا کہ مختلف جدید ٹیکنالوجیز میں لیتھیم بیٹریاں اور مقناطیس کلیدی رول ادا کرتے ہیں اور وزیراعظم نریندر مودی کا نظریہ ہے کہ انہیں بھارت میں ہی تیار کیا جائے اور اس کی ٹیکنالوجی کو بھی اندرون ملک ہی تیار کیا جائے۔ انہوں نے کہا کہ اس نظریے سے مطابقت رکھتے ہوئے لوہم نامی ایک نئے اسٹارٹ اپ نے کامیابی کے ساتھ یہ اہم ٹیکنالوجی تیار کی ہے۔
6: میٹلز میں بیٹری بنانے کے لیے، پرماننٹ میگنیٹ بنانے کے لیے، چاہے الیکٹرانکس کا پروڈکشن ہو، چاہے کسی بھی طرح کا، آج کی بڑی مشینوں میں سب جگہ پرماننٹ میگنیٹس اور لیتھیم کی بیٹریز کا اپیوگ ہوتا ہے۔ اس کا پروڈکشن بھارت میں ہو اور بڑی بات یہ ہے کہ اس کی ٹیکنالوجی بھارت میں ڈیولپ ہو، ایسا مانی پردھان منتری شری نریندر مودی جی کا ویژن ہے۔ اس ویژن کے تحت ایک ینگ اسٹارٹ اپ لوہم، انہوں نے کمپلیٹ ٹیکنالوجی کو ڈیولپ کیا ہے اور ٹیکنالوجی کو ڈیولپ کرنے کے بعد میں وہاں سے پروڈکشن کا لیول لے کے آئے۔ آج اس پلانٹ کو دیکھنے کا موقع ملا، لیتھیم کاربونیٹ بنانے کی مشینیں جو کہ آگے سیدھا بیٹری بنانے میں کام میں آئے، اور پرماننٹ میگنیٹ بنانے کی مشینیں جو کہ بہت ہی ایک اچھے، بہت ہی کمپلیکس ٹیکنالوجی کو اچھے طریقے سے ڈیولپ کیا۔
2: یہ خبریں आकाशवाणी से नशर की जा रही हैं।